0: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
4: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
7: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
6: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01 4235 888 980 1235 888

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि
0: Connect to my world link and always stay connected wherever you are.

0: Life-Changing Quotes. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाई हो रोबर्ट ए हेनलेनको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: के भयो? केको हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: यु क्यान डान्स,
10: यु क्यान सिङ, अल यु गट्टा डु इज
11: जस्ट ट्युन इन
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: The Vine Sundhanunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक, रेडियो मा रोचक.
8: नमस्कार अनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा. किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन. ट्युन इन गर्दै हुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन दैट अलवेज किप्स यु कूल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. म निजो छु तपाईँको साथमा रेडियोमा रोचकमा. तपाईँले दुनियाँभरका आश्चर्य लाग्दा अचम्मका रोचक जानकारी पाउन सक्नुहुन्छ. इतिहासको रहस्यमय रोचक रमाइला पक्षहरू हामी कार्यक्रममा तपाईँ समक्ष सेयर गर्ने गर्दछौँ र नेपाली पाव, नेपाली गीतहरू, नेपाली फिल्मी सङ्ग्सहरू सुन्न सक्नुहुन्छ. र कार्यक्रम तपाईँले वर्ल्ड वाइड किप्स एफएम .com जस्तै हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ. कार्यक्रम रेडियोमा रोचकलाई सुरु गर्छ पहिलो साङ्गीतिक कोसेलीबाट जुन चाहिँ रहेको छ नेपथ्य ब्यान्डको छेक्यो छेक्यो.

सुहागरातमै गहना र पैसा चोरेर भागिन बेहुली। हजुर, के रहेछ त पुरा प्रसङ्ग सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। कहिलेकाहीँ अनौठा घटना हुन्छन् जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ। नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहार स्थित भबुवा सहरमा यस्तै एउटा रोचक घटना भएको थियो। यो सहरमा एकजना बेहुली सुहागरातकै दिन बेहुलाको घरबाट सबै सामान लुटेर फरार भएकी थिइन्। सुहागरातकै दिन आफ्ना नयाँ पतिको घर रित्याउने बेहुलीको नाम हो संगीता। उनका आमा बुवा छैनन्, उनी एउटा नातेदार कहाँ बस्दै आएकी थिइन्। पीडित पक्षका अनुसार बुहारी बनाएर ल्याएकी युवतीले गहना र नगद तथा घरका अन्य सामान लिएर फरार भएकी हुन्। जानकारी अनुसार शीला देवीका 40 वर्षीय छोरा पंकज कुमारको बिहे 25 वर्षीय संगीता कुमारीसँग भएको थियो। दुवैको बिहे धुमधामसँग एउटा मन्दिरमा भएको थियो। बिहेपछि संगीता नवदुलासँगै नयाँ घरमा पुगिन्। सुहागरातका लागि पंकज र संगीताको कोठालाई फूलले पनि सजाइयो। तर लुटेरा बेहुलीको योजना अर्कै थियो। उनले बहाना बनाएर पतिसँग सुत्न इन्कार गरेर अर्कै कोठामा सुतिन्। भोलिपल्ट जब पंकज र उनका परिवारका सदस्यको निन्द्रा खुल्यो तब बेहुली करिब 1,90,000 गहना र 36,000 रुपियाँ नगद सहित फरार भइसकेकी थिइन्। यो घटना सार्वजनिक भएपछि पंकजको घरमा हंगामा भयो। त्यसपछि पीडित पक्षले लमीलाई बोलाएर फरार बेहुली उपस्थित गराउन चेतावनी दिएका थिए। संगीताको बिहेका लागि लमीको काम गरेका व्यक्तिले पंकजका परिवारलाई फरार बेहुलीलाई 2-4 दिनमा ल्याउने आश्वासन दिएका थिए। तर फरार दुलही फिर्ता नआएपछि पीडित परिवारले लमी र दुलही विरुद्ध पुलिसमा जाहेरी दिएका थिए।

श्रोता मित्र, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा अब हामी चर्चा गर्दैछौँ गुलाबी रङको तालको बारेमा। हजुर, पुरा प्रसङ्ग सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। हामीलाई थाहा छ कि पानीको कुनै रङ हुँदैन, तर के तपाईँले कहिले रङ्गीन ताल भएको देख्नु भएको छ? अस्ट्रेलियामा यस्तै प्रकृतिको ताल रहेको छ। यस्तो तालले पर्यटकलाई निकै लोभ्याउने गर्दछ। यो ताल गुलाबी भएकैले अस्ट्रेलिया आउने जो कोही पनि नहेरिकन फर्किँदैनन्। वैज्ञानिकहरूले यसलाई प्राकृतिक प्रक्रिया भएको बताएका छन्। उनीहरूका अनुसार जब जमिनको तापक्रम बढ्दै जान्छ र वर्षा हुँदैन, तब तालको रङमा परिवर्तन हुन्छ। यही कारण यो तालमा सूर्यको किरण परेसँगै तालको रङ परिवर्तन हुने गर्दछ। यो तालको चारैतिर युकेलिप्टिस तथा पेपर बार्क रुख बिरुवाले घेरिएको छ। यसका साथै यो तालमा गुलाबी ब्याक्टेरिया एवं एल्गी भएकाले तालको रङ गुलाबी देखिएको हो।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्ट स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM. Pure 1 ghanta, tinota movies ka super hit geet haru.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: Hits 98.3 FM. Your companion.
4: केही नौलो
5: रोचक
4: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक.
6: वेलकम ब्याक श्रोता मित्र, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ. रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ज यो कम्प्यानियनमा सुन्दै हुनुहुन्छ. म निजल छु तपाईँको साथमा. नेपाली पप, नेपाली आधुनिक गीतहरू, नेपाली फिल्मी सङ्ग्सहरू सुन सक्नुहुन्छ. कार्यक्रममा विश्वभरि घटेका रमाइला रोचक जानकारी तपाईँले सुन सक्नुहुन्छ. अचम्मका इतिहासका रहस्यमय डरलाग्दा पक्षहरू पनि हामी कार्यक्रममा चर्चा गर्ने गर्दछौँ. र कार्यक्रम रेडियोमा रोचक तपाईँले किप्स एफएम 98.3 मेगाहर्ज यो कम्प्यानियनमा सुन सक्नुहुन्छ. म निजल आउने गर्दछु रोचक जानकारी दिनुको लागि. र यही सिलसिलालाई अगाडि बढौँ अर्को एउटा रोचक प्रसङ्गको बारेमा चर्चा गरेर. हजुर, जुन चाहिँ रहेको छ नेपोलियनको बारेमा. नेपोलियन बोनापार्ट त्यो महान योद्धाको नाम हो जसले अस्त व्यस्त फ्रान्सलाई ठिकठाक पारेर प्रगति पथमा हिँडाए. बोनापार्ट एक अधिकारीका रूपमा सेनामा प्रवेश गरेका थिए, पछि आफैले आफैलाई फ्रान्सको राष्ट्रप्रमुख घोषणा गरे. उनको सफलताको कारण आत्मविश्वासलाई लिइन्छ. उनी अति नै आत्मविश्वासी थिए. उनको आत्मविश्वासको झल्को यो प्रसङ्गमा पाइन्छ. एकपटक उनले आफ्ना सेनापतिलाई एक युद्ध लड्न सुझाए जहाँ विपक्षी सेनाको संख्या झन्डै 3 गुणा थियो. सेनापतिले नेपोलियनलाई भने, जनरल, विपक्षी सेनाको संख्या हाम्रो भन्दा 3 गुणा बढी छ, तैपनि तिमी युद्ध लड्न भन्छौ, हामीले जित्न मुस्किल छ. यो सुनेर नेपोलियनले जवाफ दिए, तिमी अहिले हारिसक्यौ सेनापति, किनभने तिमीले विजयमा शङ्का गर्यौ. छाड, यो युद्ध म आफै लड्छु. अन्त्यमा नेपोलियनले युद्ध जित्ति छाडे.

हजुर श्रोता मित्र, कार्यक्रम रेडियोमा रोचक तपाईँ अहिले सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा अर्को रोचक प्रसङ्ग भने रहेको छ, जहाँ महिलाले गर्छिन् दाह संस्कार, चलाउँछन् सरकार। हजुर, पुरा प्रसङ्ग सुन्छ कार्यक्रम रेडियोमा रोचकमा। संसारका धेरै जसो देश तथा समाजहरू पुरुष प्रधान छन्। पुरुष प्रधान समाजमा प्राय महिलाहरू घरमा बस्दछन् र केवल घर सम्हाल्ने काम मात्रै गर्दछन्। महिलाहरूलाई समाजमा उति साह्रो स्वतन्त्रता हुँदैन जति पुरुषलाई प्राप्त हुन्छ। यहाँसम्म कि पुरुष प्रधान समाजमा कतिपय यस्ता रूढिवादी मानिसहरू पनि हुन्छन् जसले महिलाहरूले जागिर पनि गर्नु हुँदैन भन्ने ठान्दछन्। तर युरोपेली मुलुक इस्टोनियामा रहेको एउटा टापु भने नितान्त फरक छ। उक्त टापुको जनसङ्ख्या मध्ये 90% भन्दा धेरै महिला छन्। महिलाको टापुको नामले समेत चिनिने यो टापुमा जनसङ्ख्या मात्र होइन, जिम्मेवारी पनि महिलाले नै सम्हाल्दै आएका छन्। वास्तवमा यो टापुमा महिलाकै राज चल्दछ। इस्टोनियाको किहनु टापुलाई युनेस्कोले विश्वका अमूर्त मानवीय सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत गरेको छ। टापुको जनसङ्ख्या करिब 300 छ र त्यसमध्ये अधिकांश महिला नै छन्। त्यहाँका पुरुषहरू जागिर गर्नका लागि मुलुकका अन्य ठाउँमा गएका छन्, जसका कारण अधिकांश घरमा केवल महिलाहरू मात्रै छन्। घरमुलीको रूपमा पुरुषको अभावमा महिलाहरूले घर व्यवहारका साथै यो टापुको समाज यस्तो व्यवस्थित ढङ्गले हाँकिरहेका छन् कि दुनियाँभर नै प्रशंसा हुने गर्दछ। महिलाहरूले आफ्ना परम्परा र रीतिरिवाजलाई पनि जोगाएर राखेका छन्। चाडपर्वहरू धुमधामसँग मनाउँछन्। उनीहरू आफ्नो पतिको पैसाको भरमा मात्र बाँचेका छैनन्, आफ्ना सिपमूलक कामबाट पैसा कमाएर खर्च चलाउँदछन्। उक्त टापुमा बिहे लगायतका कार्यहरू पनि महिलाहरूकै निर्णयबाट हुने गर्दछन्, साथै अन्तिम संस्कार पनि महिलाहरूले नै गर्दछन्। पहिले यो टापुमा इस्टोनिया सरकारबाट देश निकाला गरिएका तथा अपराधीहरूलाई राख्ने गरिन्थ्यो। सोभियत संघले करिब 50 वर्षसम्म यो टापुमाथि नियन्त्रण कायम गरेको थियो, तर त्यसपछि उक्त टापुमा महिलाको वर्चस्व कायम भयो।

हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्प्यानियन, ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन। र कार्यक्रम रेडियोमा रोचकमा अर्को रोचक जानकारी भनिरहेको छ वर्षामा पारदर्शी हुने अनौठो फूलको बारेमा। हजुर, पूरा प्रसङ्ग सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। संसारमा अनेक प्रकारका फूलहरू पाइन्छन्। सबै फूलको आआफ्नै विशेषता हुन्छ। ती मध्ये एउटा यस्तो फूल छ जसको आकार विभिन्न रूपमा देख्न सकिन्छ। यो फूलको नाम हो डिफिलिया ग्रेई। यो फूलको विशेषता अनौठो प्रकारको छ। वर्षामा भिजेपछि यो फूल पुरै पारदर्शी हुन्छ भने वर्षा रोकिएपछि फेरि सेतोमा परिणत हुन्छ। जापान, चीन र अमेरिकाको पहाडी क्षेत्रमा पाइने यो फूललाई स्केलेटन फ्लावर समेत भन्ने गरिन्छ।

0: Johor Kips FM 98.3 MHz.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
3: Raja moti wa moti na ye wa ne puchi changu tu khele.
1: Nepal bhasha ya nyai puchi chaumeta.
4: Sutheya 6:30 se 7 baje tak. Station Kips FM 98.3 MHz.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: Hit that follow button today.
1: Babu, पानी को बिल तिरी दे
2: ल तिरी दे
3: बाबु बत्ती को बिल तिरी दे आज
2: ल ल
3: तिरी दे
1: दादा इंटरनेट को पानी लास्ट दिनु है आज
2: ल त्यो पनि तिरी दे
1: तर सबै कुरा यति छिटै कसरी तिरिस
2: किनकि मसँग हाम्रो पात्र छ
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
2: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
5: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
6: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
5: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: केही नौलो
9: रोचक
8: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
9: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
10: नेपाली सुपर हिट्स

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhera ma
2: Nepali super hits
0: only on Kipsa FM 98.3
3: tapai sundai hununcha
4: ke
3: e
4: e
5: b
6: s
2: Kips 98.3 FM your companion
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्प्यानियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन तपाईँ अहिले ट्युनिङ गर्दै हुनुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कम हाम्रो पात्रो ट्युटी एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ कार्यक्रममा तपाईँले नेपाली पप नेपाली आधुनिक गीतहरू नेपाली फिल्मी सङ्गहरू पनि सुन सक्नुहुन्छ र कार्यक्रममा तपाईँले दुनियाँका आश्चर्य लाग्दा घटनाको बारेमा जानकारी अचम्मको घटना इतिहासका रोचक रमाइला प्रसङ्गहरूको बारे पनि जानकारी पाउन सक्नुहुन्छ र श्रोता मित्र कार्यक्रम रेडियोमा रोचकलाई अगाडि बढाउँछौ पृथ्वीसँग जोडिएका रोचक तथ्यहरूको बारेमा चर्चा गरेर मानव वनस्पति र जीव जन्तु सबैको वासस्थान पृथ्वी नै हो पृथ्वी सौर्यमण्डलमा रहेको एउटा ग्रह हो ब्रह्माण्डमा रहेका सबै ग्रह मध्ये पृथ्वी यस्तो ग्रह हो जहाँ जीवन सम्भव भएको छ तर पनि पछिल्लो समय वैज्ञानिकहरूले पृथ्वी बाहेकका ग्रहमा जीवन सम्भव छ कि छैन भनेर खोजी कार्य भने जारी राखेका छन् वैज्ञानिकहरूले मंगल र बृहस्पतिमा जीवन सम्भाव्यताको खोज गरिरहेका भए पनि पृथ्वी जस्तै स्पष्ट रूपमा जीवन जिउने प्रमाण जुटाउन सकेका छैनन् यही पृथ्वीबारे वैज्ञानिकहरूले पत्ता लगाएका केही रोचक तथ्यहरू अब हामी कार्यक्रममा चर्चा गर्नेछौँ पृथ्वी सूर्यको वरिपरि घुम्ने गर्दछ सूर्यलाई एकपटक वा चारैतिर परिक्रमा गर्न पृथ्वीले 23 घण्टा 56 मिनट 4 सेकेन्ड समय लगाउँछ पृथ्वीको 70% हिस्सा पानीले ढाकिएको छ यही कारण पृथ्वी अन्तरिक्षबाट हेर्दा नीलो रङको देखिन्छ नीलो रङ

कारण पृथ्वीलाई ब्लू प्लानेट समेत भन्ने गरिन्छ। पृथ्वी मुख्यतया तीन पत्रले मिलेर बनेको छ। पृथ्वीको तलको पत्र फलाम र धातुले बनेको छ। रेडियोधर्मी डेटिङ तथा धेरै खोज र अनुसन्धानहरूले पृथ्वीको आयु लगभग 4.54 बिलियन वर्ष रहेको देखिएको छ। पृथ्वीको चारैतिर ओजोन तहले ढाकिएको हुन्छ, जसका कारण सूर्यबाट आउने हानिकारक किरण अल्ट्राभोलेट धरतीसम्म पुग्न सक्दैन। पृथ्वीलाई अहिले पनि मानिसहरू गोलाकार भनेर भन्ने गर्छन्, तर वास्तवमा पृथ्वी अन्डा आकारमा रहेको छ। सूर्यदेखि पृथ्वीको दूरी यति टाढा छ कि सूर्यबाट निक्लिएको किरण पृथ्वीमा आउन कम्तीमा 8 मिनट 20 सेकेन्ड लाग्छ। पृथ्वीको एक तिहाई भाग पानीले भरिए पनि त्यसमध्ये पिउन लायक पानी भने 3% मात्रै छ। हजुर, पृथ्वीको बारेमा अझ यस्तै रोचक जानकारी रहेका छन्, तर कार्यक्रममा लिन्छौँ हामी एउटा साङ्गीतिक विश्राम।

श्रोता मित्र कार्यक्रममा हामी चर्चा गर्दैछौँ पृथ्वीका केही रोचक तथ्यहरूको बारेमा। अब यही सिलसिलालाई जारी राख्छौँ कार्यक्रम रेडियोमा रोचकमा। पृथ्वीमा रहेको गुरुत्वाकर्षण बलका कारण कुनै पनि पहाडको उचाइ 15 किलोमिटर भन्दा माथि हुन सक्दैन। पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा हो। यदि चन्द्रमा नरहेको भए पृथ्वीमा एक दिन लगभग 30 घण्टा हुने थियो। पृथ्वीको वायुमण्डलमा कुनै पनि आकाशीय पिण्ड प्रवेश गरेमा यति धेरै कर्षण हुन्छ कि उक्त पिण्ड बिस्तारै जल्न थाल्छ। गाउँघरमा त्यसलाई मानिसहरूले उल्का तारा भन्ने गर्दछन्। विश्वभर 22 अप्रेलमा वर्ल्ड अर्थ डे अर्थात् विश्व पृथ्वी दिवस मनाउने गरिन्छ। पुरै सौर्यमण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो जसमा पानी 3 अवस्था ठोस, तरल र ग्यासको रूपमा रहेको छ। यही कारण पृथ्वीमा जीवनको अस्तित्व कायम रहेको छ। विश्वभरमा जति पनि कृषि योग्य लगायतका खेती हुन्छ त्यो पृथ्वीको करिब 11% मात्र हुन आउँछ। कैयौँ शताब्दी पहिले पुरै दुनियाँमा यो मान्यता थियो कि पुरै धरती ब्रह्माण्डको केन्द्रमा रहेको छ र सूर्य यसको चारैतिर परिक्रमा गर्दछ। तर महान वैज्ञानिक एवं खगोलविद निकोलस कोपरनिकसले जमिन होइन कि सूर्य नै सौर्यमण्डलको केन्द्रबिन्दु हो भनेका थिए। साथै पृथ्वी सूर्यको परिक्रमा गर्ने गर्दछ उनले भनेका थिए। यही कारण पृथ्वीमा दिन र रात सम्भव भएको हो।

हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचकमा मसँग रहेका आजका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/kipsfmkeepsfmमा। सम्पूर्ण श्रोता मित्रलाई सुनेर साथ दिनुभयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आगामी दिनमा पनि यस्तै रोचक जानकारी ल्याउने बाचाको साथमा म निजल पनि बिदा भएँ। हस्त नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, योर कम्प्यानियन।

0: Life-changing quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको हुन्छ। यो भनाई हो बब मार्लेको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: राजा मतिवा मती नयेवा ने पुछे चंगुट खेले।
4: नेपाल भाषा या न्याय पुसे चौमेता
5: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Payavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna ae haseeno, lo main aa gaya.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544।
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग।
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
8: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
7: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
7: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
13: म्युजिक मजा, म्युजिक मजा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
14: Mix Max at 98.3.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. Samay biteko pattai hundaina. Tara ke tapaiko paisa samay sangai badhirheko cha. अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईंको पैसाले तपाईंका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईंको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्
2: मोटरसाइकल बैटरी इजी एक्सचेंज अफर
3: तपाईको पुरानो मोटरसाइकल बैटरीहरु एक्सचेंज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल बैटरीहरु लग्नुहोस्
4: सम्पर्क बैटरी शॉप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौं फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौं

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
5: नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
7: मिक्स मैच एट 98

0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
7: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
0: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
7: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
0: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 하셔야 매일 부수종미다.
1: 수태야 6:30-7:00 PM. Station KIPS FM 98.3 MHz.

0: सुन्दैनुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
5: On Keeps FM 98.3, this is Weekly 10. This week's number 10.
6: Song
7: Shoulda Never.
6: Artist
7: Kalani featuring Usher.

0: segment, Classic Choice.
1: Song,
2: Kingston Town.
1: Artist,
2: UB40.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: this week's number five.
1: Song
2: Potential
1: Artist
2: Somber.

0: FM 98.2 MHz. जातुनें
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्

0: मोटर यस आईपी मा थोरै लगानी बजार को फाइदा र भविष्य मा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
1: किन एएसी लाइट ब्रिक नै
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: this week's number two.
1: Song
2: Drop Dead.
1: Artist
2: Olivia Rodrigo.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
6: Raja Moti wa Moti na ye wa Ni puchi chang gutu ke
7: Nepal bhasha ya nyai puchi chang meta
8: Sutheya 6:30 to 7 baje tak Station Kips FM 98.3 MHz

0: You are in tune to KIPS FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
13: थ्री इन वन
14: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
15: आर यु रेडी फर द बिग ओ
16: दिस इज इन बॉक्स

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
4: वैसुआना सुन्दछन् हाम्रो मम्मीले भन्नु भएको ओ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र होइन होला त्यस्तो त
6: श्वेता तिमीहरू के खासुस गर्दैछौ हँ के भयो भन त
4: के भएन मिस
6: मैले सुनिसके हेर बोक्सी भन्ने हुँदैन यो त सामाजिक अन्धविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लगाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ बुझ्यौ
7: बुझे मिस
6: हो यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई नि भन्नु है
7: हुन्छ मिस
8: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ समाजलाई सभ्य बनाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
11: के भयो बोलादै के गुनगुनाइरहेको
10: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
11: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
10: यति सजिलै
11: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: The weekly countdown show of top 10 English numbers. With exclusive segments. Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
7: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
6: on KIPPS 98.3 FM.
8: This is KIPPS 98.3 FM, your companion.
9: Are you ready for the big O?
10: This is In Box.

0: life-changing quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउँ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो।
6: 80 MBPS देखि 300 MBPS सम्म, गाउँदेखि सहर, सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
5: सुबिसु, फास्ट, भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4235-888-980-1235-888।
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
12: Nepali Super Hits.

0: Yoho Kips 98.3 FM. Tapai Sanga Go Sahayatra.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्
4: Stay connected with your favorite station keeps FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
1: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
7: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
1: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: हो र मैले त सोचेकै थिइन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
8: हैन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
11: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड ड्राइवर माइलो मोटर चलाउँ।
13: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला Keeps most wanted. Keeps most wanted.
16: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
10: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: यो हो किप्स एफएम 98.3 मेगाहर्ज।
13: किप्स 98.3 एफएम को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

हिप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Scusate, am Nepal varit sau de hasar banda bari hotspot haruma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
8: Naya naya sajo hai sansara. सुख दुख बाटो है मेरे
9: Keeps unplugged
10: फुल है न काडा काडे बाट
9: नेपाली आर्टिस्ट सिंगर्स हरका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Kit 98.3 FM. Your companion.
1: Raja Motiwa Motina Ewa Ne Pushi Changutu Kheli.
2: नेपाल भाषाया न्याही पुसिचौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: यु क्यान डान्स,
9: यु क्यान सिंग, ऑल यु गॉट टु डु इज
10: जस्ट ट्यून इन
11: KIPS FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio, naya generation ko.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Classic Hindi pop time.
6: Chalne lagi hai hawaaye. Sagar bhi lehraaye.
5: Classic Hindi pop time at Kips FM 98.3.

0: Tips 98.3 FM, your companion.
1: Oh yeah, this is Akon.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
5: तिन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
14: म्युजिक मज्जा
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
15: Kips 98.3 FM, your companion.

0: illuminate.
1: Chemical X.
2: On Kids 98.3.
3: Bob at 98.3.
1: Chemical X.
2: Enjoy.
1: X.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lo

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ. मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्. तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ. न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर. एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल. आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-9812-35-444.
8: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर.
9: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
11: बाबु, पानीको बिल तिरिदे
12: ल. ल तिरिदे.
13: बाबु, बत्तीको बिल तिरिदे आज.
12: ल ल तिरिदे.
11: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
12: ल त्यो पनि तिरिदे.
11: तर सबै कुरा यति छिटै कसरी तिरिस?
12: किनकि मसँग हाम्रो पात्र छ.
13: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
12: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910-5111
4: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
7: बाफ्रे
6: अब चाहिँ के हुने हो
8: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
8: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
8: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
8: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: यु क्यान डान्स
13: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
14: जस्ट ट्यून इन
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life Changing Quotes。यदि तपाई सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Amilai Sunnuhos www.keepsfm.com marfat. Just tune in. Radio Naya Generation Ko.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
7: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
6: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
8: केही नौलो
9: रोचक
8: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
9: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one. From the movie, Divana.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा
3: मस्त दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
4: Three in one. From the movie, Dil.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
1: नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ, फोन नम्बर 5302678 5302678, लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: किप्स 98.3
2: एफएम 3 in 1 From the movie, Khiladi.

0: life-changing quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाई हो फिल्ड मार्शल स्याम मेकिन्सको।
1: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
2: नेपाल भाषा या न्याही पुसी चौमेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स FM 98.3 मेगाहर्ट्ज़।

0: FM 98.2 MHz. ¡Dotunen!
1: Raja motiva, motina lleva, ni puse changutu que
2: नेपाल भाषाया न्याही पुसिचौ मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-34-44
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोला दाइ के गुनगुनाइरहेको
8: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: It's 98.3 FM, your companion.
15: History of Rio Speedwagon. History of Rio Speedwagon.
16: Narrated by Nijal.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints.
2: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
3: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
6: 80 MBPS देखि 300 MBPS सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
5: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाइसिक्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
7: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
8: ए त्यसो भए जोगिन के गर्ने त
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
8: बुझेँ
7: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
9: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: Yo ho, Keeps 98.3 FM. Tapai sanga ko sahayatra.
16: History of Rio Speedwagon. History of Rio Speedwagon.
17: Narrated by Nijal.

Life-Changing Quotes. ठुलो सोच्नुहोस्, आफैलाई विश्वास गर्नुहोस् र काम बनाउनतिर लाग्नुहोस्।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Motorcycle battery, easy exchange offer.
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678. 2678
2: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
3: 80 MBPS देखि 300 MBPS सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
2: सुबिसु फास्ट भरपर्दो र सधै अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
7: You can dance.
8: You can sing. All you gotta do is
4: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: Motorcycle battery, easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz
13: यो हो किप्स एफएम 98.3 MHz
14: Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Kips FM 98.3 presents Pop Hour.
10: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
9: Every Friday 12 p.m.

0: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी।
1: बेस्ट रोमांटिक हिंदी सॉन्ग,
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग।
3: दिल दिया गल्ला करांगे नाल नाल।
1: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM, ट्यूसडे 6 PM।
3: पहला नशा पहला खुमार।
1: स्टेशन गिव्स FM 98.3 मेगाहर्ट्ज।
3: नया प्यार है नया इंतजार।
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईं सँग।
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
5: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511 4910511 7093 9 9851178 5170939 9851 7093 9.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तै रहेछ।
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-512-3544।
10: Enjoy 60s, 70s and 80s Bollywood numbers.
11: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
10: Bollywood golden hits.
12: Kaya wali pyar ka dushman hai.
10: Every Monday and Friday, 10 PM, Sunday and Tuesday, 4 PM.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 इन 1
1: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: Keeps it for 98.1 T-Megahertz.
3: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in. You really want it?
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु KIPPS 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
4: हरेक सोमबार बिहान 7 बजे देखि 8 बजे सम्म र बुधबार बेलुकी 8 देखि 9 बजे सम्म सुन्न नभुल्नु होला मात्र KIPPS 98.3 FM मा
5: Stay connected with your favorite station KIPPS FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
7: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
12: हैन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरुकालाई भन्न पाइन्छ
11: हैन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरुलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त
13: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
15: समस्या शरीरमा होइन दाइ तपाईँ हाम्रो सोचमा छ
11: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
17: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: Life-Changing Quotes. दुःखको औषधि केही नभएर आशा नै हो, यो भनाइ हो विलियम शेक्सपियरको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow today.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
7: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
8: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
10: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
11: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
13: Every Saturday 9 a.m. and Thursday 6 p.m.
14: Classic Hindi pop time.
15: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
14: Classic Hindi pop time at Kips FM 98.3.

0: number 17.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत स्मारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: आर यु रेडी टु टर्न अप द भोल्युम एन्ड रक आउट लाइक नेभर बिफोर?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted Keeps most wanted
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: तपाईं सुन्दै हुनुहुन्छ
6: के
5: ई
6: ई पी
7: एस किप्स 98.3 एफएम योर कम्पानियन।
8: किप्स एफएम 98.3 मेगाहर्ज प्रेजेंट्स टॉप 20 बॉलीवुड काउंटडाउन शो।

0: number 12.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4915119850739
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaja.
15: La, la, tiri de.
14: Dada, internet ko pani last dino hai aaja.
15: La. त्यो पनि तिर्दे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
18: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
19: माउँ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
19: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
18: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
19: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
20: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
21: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: ड्राइभर म माइलो मोटर चलाउँ
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी, माइक्रोबस, डेलिभरी भ्यान, पिकअप, बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू। न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: life-changing quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: नेपाली सुपर हिट्स।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
4: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
5: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
11: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
10: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01 4235 888 980 1235 888

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 0939
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
8: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
9: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
11: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्न सक्नुहुन्छ म निजोल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ गीत रहेको छ आशिष अविरल अनि अस्मिता अधिकारीको आवाजमा रहेको गीत केटी फस्यो

श्रोता मित्र, कार्यक्रम विकली बुलेटिनमा पहिलो न्यूज तर्फ लान चाहन्छु। न्यूज रहेको छ, इरान युद्धले विश्वव्यापी खाद्य संकटको खतरा। संयुक्त राष्ट्र संघ FAO का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ गइरहेको चेतावनी दिएका छन्। उनले हर्मुज जलमार्ग बन्द हुँदा मल आपूर्तिमा गम्भीर असर परेको बताए। युद्ध सुरु भएदेखि मल आपूर्ति लगभग बन्द भएको छ, जसले गर्दा मूल्य र अभाव बढेको छ। यसले कृषिमा असर पार्नेछ र बाली उत्पादनमा 30% गिरावट आउन सक्ने अनुमान छ। यसले खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्छ। एसियामा रोप्ने मौसम बितिसकेकाले स्थिति बिग्रिँदै गइरहेको टोरेरोले बताएको अल जजिराले जनाएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ, तिमी जस्तै हो बाई अल्मोडा एन्ड अप्सरा खिमिरे।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागौं। शीर्षक रहेको छ, भारतमा 15 अर्ब डलरको एआई हब निर्माण गर्दै गुगल। अपुरा न्यूज विकली वर्ल्ड न्यूजमा, भारतलाई विश्वकै प्रविधि केन्द्र बनाउने लक्ष्यका साथ अमेरिकी टेक जायन्ट गुगलले विशाखापट्टनममा आफ्नो सबैभन्दा ठूलो आर्टिफिसियल इन्टेलिजेन्स एआई हबको निर्माण कार्य शुरू गरेको छ। संयुक्त राज्य अमेरिका बाहिरको यो सबैभन्दा ठूलो एआई पूर्वाधार परियोजना हो, जसले भारतको डिजिटल अर्थतन्त्रमा 15 अर्ब डलरको वैदेशिक लगानी भित्र्याएको छ। एक विशेष समारोह बीच महत्वाकांक्षी डाटा सेन्टर हबको शिलान्यास गरिएको हो, जसले आन्ध्र प्रदेशलाई विश्वव्यापी एआई इकोसिस्टमको एक प्रमुख केन्द्रको रूपमा स्थापित गर्नेछ। यो परियोजना अडानी कनेक्ट र एयरटेल जस्ता प्रमुख भारतीय कम्पनीहरूको साझेदारीमा विकसित भइरहेको छ। धेरै वर्ष लगाएर सम्पन्न हुने यस हबमा गिगावाट स्केलको कम्प्युटिङ क्षमता रहनेछ। यसले ठूला स्तरका एआई मोडलहरूको तालिम र व्यावसायिक प्रयोगका लागि आवश्यक पर्ने उच्च क्षमताको शक्ति प्रदान गर्नेछ। यस परियोजनाले केवल प्रविधि मात्र नभई स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र क्षेत्रीय आर्थिक विकासमा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। गुगलले केन्द्रलाई वातावरण मैत्री बनाउन नवकरणीय ऊर्जा र ऊर्जा भण्डारण प्रणालीमा आधारित ग्रीन डेटा सेन्टरको अवधारणा अप्नाएको छ। विश्वभर एआईमा प्रतिस्पर्धा बढ़िरहेका बेला गुगलको यो कदमले भारतलाई प्रविधि क्षेत्रको पावर हाउस बनाउन महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्लेषण छ। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ मैच्याङ बाई बी 8।

0: भाषाया न्याय बुझिचौं मित।
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: इन आँखों के मस्ती मस्ताने हजार
3: किप्स 98.3 एफएम मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में
3: गजल संसार
4: का खजाना तेरा भी है, मेरा भी।
5: हर एक शनिवार बिल्की 10 बजे
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
5: 80 Mbps देखि 300 Mbps सम्म गाउँदेखि सहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्
7: सुबिसु फास्ट भरपर्दो र सधैँ अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
13: बाबु पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
5: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday, 10 p.m., Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, hey, haseeno, lo main aa gaya.
4: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स अफ फ्याम 98.3 यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्यूजतर्फ न्यूज रहेको छ उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरावपूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलाप भन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट संकेत दिएको छ दक्षिण कोरियाको एकीकरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको संविधानको संशोधित संस्करणमा पहिले उल्लेख गरिएको मातृभूमिको एकीकरण गर्ने लक्ष्य सम्बन्धी प्रावधान पूर्ण रूपमा हटाइएको छ यस्तै उत्तर कोरियाको दीर्घकालीन नीतिमा महत्वपूर्ण परिवर्तन आएको देखाएको छ यो निर्णय उत्तर कोरियाली नेता किम जोन उनले केही समय अघि दक्षिण कोरियालाई सबैभन्दा शत्रुतापूर्ण राज्यका रूपमा चित्रित गरेपछि आएको हो मार्च महिनामा गरिएको नीतिगत सम्बोधनमा उनले सियोलप्रति कडा र आक्रामक धारणा प्रस्तुत गरेका थिए नयाँ संविधानमा उत्तर कोरियाको भौगोलिक सीमाबारे पनि स्पष्ट उल्लेख गरिएको छ कागजातले चीन र रूससँग जोडिएको उत्तरी सीमा र दक्षिणतर्फ गणतन्त्र कोरियासम्मको क्षेत्रलाई आफ्नो सीमाको रूपमा परिभाषित गरेको छ साथै आफ्नो भूभागमा कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य हुने स्पष्ट चेतावनी समेत दिएको छ यता दक्षिण कोरियाले भने संवादको ढोका खुला राखेको संकेत दिएको छ राष्ट्रपति ली जे म्युङले कुनै पनि पूर्व शर्त बिना वार्ताका लागि आह्वान गर्दै दुई देशबीच शान्ति र सहकार्य सम्भव रहेको धारणा व्यक्त गरे उहाँका अनुसार कोरियाली प्रायद्वीपमा स्थायित्व कायम गर्न संवाद नै प्रमुख माध्यम हुन सक्छ तर प्योङयाङले सियोलको यस पहलप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन उल्टै उत्तर कोरियाले दक्षिणलाई बारम्बार आफ्नो सबैभन्दा शत्रुतापूर्ण प्रतिद्वन्दीका रूपमा चित्रण गर्दै आएको छ यसबीच प्योङयाङले आफ्नो आणविक शक्ति थप सुदृढ गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ अप्रेल महिनामा मात्र 4 क्षेप्यास्त्र परीक्षण गरिएको छ यो पछिल्ला 2 बढी अवधिमा एकै महिनामा गरिएको सबैभन्दा ठूलो परीक्षण श्रृङ्खला मानिएको छ क्षेत्रीय शक्ति सन्तुलनमा थप जटिलता थप्दै उत्तर कोरिया पछिल्लो समय रुससँग पनि नजिकिएको छ युक्रेन युद्धमा समर्थन जनाउँदै उसले सेना र तोपखाना पठाएको बताएको छ जसले अन्तर्राष्ट्रिय राजनीतिक सीमाकरणमा नयाँ बहस सिर्जना गरेको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अर्को गीततर्फ लाग्छौं र गीत पनि रहेको छ उपहार

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ WHO द्वारा दोस्रो हान्टा भाइरस संक्रमणको पुष्टि। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, विश्व स्वास्थ्य संगठन WHO ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टा भाइरस संक्रमणको दोस्रो संक्रमण पुष्टि भएको क्रुज जहाज अपरेटर ओसन वाइड एक्सपिडिसनले विज्ञप्ति मार्फत जनाएको छ। एकजना महिला यात्रीमा पहिलो संक्रमण पुष्टि भएको जनाउँदै उसले संक्रमित महिलाको अप्रेल 27 मृत्यु भइसकेको उल्लेख गरेको छ। एक दम्पति र एकजना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परेपछि संक्रमणको आशंकामा उनीहरू सहित करिब 150 यात्रुहरू जहाजमै रहेको जनाइएको छ। हालै पुष्टि भएको हान्टा भाइरस संक्रमित यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोनसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ। जहाजमा रहेका दुईजना चालक दलका सदस्यहरूमा तीव्र श्वास प्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ। हाल संक्रमणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ। हान्टा भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने WHO जनाएको छ। संक्रमण सामान्यतः संक्रमितहरूको पिसाब तथा थुकको सम्पर्कबाट एक मानवदेखि अर्को मानवमा सर्ने जनाएको छ। कार्यक्रम विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौ र गीत भनिरहेको छ, पूरा भयो सपना मेरो फ्रम द मुभी फर्न सकिन।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना सुरु गर्नुहोस्।
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस्।

0: नया ट्यूबलर बैटरी लग्नहोस् साथ ही तपाई को इन्वर्टर यूपीएस मरमत समार का लागी सम्झनुहोला।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Keeps FM 98.3 megahertz. Your companion.
8: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम विकली वर्ल्ड न्यूज, विकली वर्ल्ड न्यूज, विकली वर्ल्ड न्यूज।
0: श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु। म निजल छु तपाईँको साथमा। कार्यक्रम तपाईँले सुन सक्नुहुन्छ हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे र मंगलबार दिउँसोको 3 बजे। कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा। अहिले पनि चाहिँ हामी लाग्दछौँ अर्को न्यूजतर्फ। न्यूज भनिरहेको छ, हत्या र कुको डरमा पुटिनको सुरक्षामा कडाई। रुसले राष्ट्रपति भ्लाडिमिर पुटिनको व्यक्तिगत सुरक्षामा उल्लेखनीय रूपमा कडाई गरेको एक युरोपेली गुप्तचर एजेन्सीको रिपोर्टले देखाएको छ। उच्च रुसी सैन्य अधिकारीहरूको हत्या हुँदै गएको र सम्भावित कुको डर बढ़िरहेका कारण यस्तो कडा सुरक्षा व्यवस्था अपनाइएको बताइएको हो। रिपोर्टका अनुसार पुटिनसँग नजिकमा रहेर काम गर्ने कुक, अंगरक्षक र फोटोग्राफर लगायत कर्मचारीहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न निषेध गरिएको छ। उनलाई भेट्न आउने व्यक्तिहरूलाई 2 चरणमा कडाईका साथ जाँच गरिन्छ भने नजिकका कर्मचारीहरूले इन्टरनेट नभएका फोन मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। केही कर्मचारीहरूको घरैमा निगरानी प्रणाली जडान गरिएको पनि उल्लेख गरिएको छ। गत डिसेम्बरमा एक उच्च सैनिक अधिकारीको हत्या भएपछि रुसको सुरक्षा संयन्त्रभित्रै मतभेद बढेको र त्यसपछि यी उपायहरू अझ कडाईका साथ लागू गरिएको जनाएको छ। यस्तै रुसमा विशेष गरी आर्थिक समस्या, बढ्दो असन्तुष्टि र युक्रेनमा आक्रमणका कारण देखाइएका सैन्य चुनौतीहरूको पृष्ठभूमिमा असहजता र असुरक्षाको भावना बढ्दै गएको संकेत गर्छ। पुटिनले भ्रमण गर्ने स्थानहरूको संख्या निकै घटाइएको पनि रिपोर्टले उल्लेख गरेको छ। उनी र उनको परिवारले मस्को क्षेत्रका नियमित आवास तथा भाल्डाईमा रहेको निजी ग्रीष्मकालीन निवासमा जान छोडेका छन्। सन् 2025 नियमित रूपमा सैन्य स्थलहरूको भ्रमण गर्ने पुटिनले यो वर्ष हालसम्म कुनै पनि सैन्य स्थल भ्रमण गरेका छैनन्। यसबीच सरकारले पुटिनको सार्वजनिक उपस्थितिलाई कायम राख्न पूर्व रेकर्ड गरिएका तस्विर र भिडियोहरू सार्वजनिक गर्ने गरेको रिपोर्टमा उल्लेख छ। साथै सन् 2022 सुरु भएको युक्रेनमा आक्रमणपछि पुटिनले समय विशेष गरी क्रास्नोडर क्षेत्रको सुरक्षित बंकरहरूमा बिताउने गरेको जनाएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4।

0: दाजु मैले तपाईँलाई माने माया चाहिँ साँच्चै गर्नु रहेछ भाउजूलाई
1: गर्छु नि साला जहाँ नाजिक छ त्यसको लागि कति अचार गर्छ खान मायाले त्यो मायाले दिँदैछु भन्दैछु ल।

कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ र विकली वर्ल्डमा अर्को न्युजतर्फ लागु न्युज रहेको छ। पश्चिम एसियाका आफ्ना सहयोगीहरूलाई 8.6 अर्ब डलरको हतियार बेच्दै अमेरिका। संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध जारी अमेरिका इजरायल युद्धका बीच मध्य पूर्वका आफ्ना सहयोगी राष्ट्रहरूलाई 8.6 अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आपतकालीन अवस्थाको हवाला दिँदै यो सम्झौता अमेरिकी कंग्रेसको पूर्व समीक्षा बिना नै द्रुत प्रक्रिया मार्फत अघि बढाएका हुन्। फेब्रुअरीको अन्त्यदेखि शुरू भएको युद्ध यता इजरायल र खाडी राष्ट्रहरूले इरानबाट निरन्तर क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेका छन्। ती आक्रमणका कारण उनीहरूको अमेरिकी हतियार भण्डारण तीव्र रूपमा खट्दै गएको छ भने वायु रक्षा प्रणालीमा पनि उल्लेखनीय दबाव परेको छ। नयाँ स्वीकृति अनुसार इजरायललाई 992 मिलियन डलर बराबरको उन्नत एडभान्स प्रिसिजन किल वेपन सिस्टम APKWS र सम्बन्धित उपकरण उपलब्ध गराइनेछ। कुवेतले भने करिब 2.5 अर्ब डलर बराबरको ब्याटल कमान्ड सिस्टम खरिद गर्नेछ। यसै गरी कतारलाई करिब 5 अर्ब डलर खर्चेर APKWS खरिद गर्न तथा प्याट्रियट वायु तथा क्षेप्यास्त्र रक्षा प्रणाली पुनः भर्न अनुमति दिएको छ। संयुक्त अरब इमिरेट्स UAEलाई पनि 148 मिलियन डलरमा APKWS खरिद गर्न स्वीकृति प्रदान गरिएको छ। शुक्रबार सार्वजनिक गरिएका सूचनामा अमेरिकी विदेश मन्त्रालयले यी बिक्रीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा आवश्यक आपतकालीन कदम भन्दै औचित्य पुष्टि गरेको छ। यस क्रममा आर्म्स एक्सपोर्ट कन्ट्रोल एक्ट अन्तर्गत हुने कंग्रेसको नियमित समीक्षा प्रक्रिया बाइपास गरिएको छ। प्याट्रियट प्रणाली आउने क्षेप्यास्त्रलाई बीचैमा अवरोध गर्न प्रयोग गरिन्छ र यो अमेरिकी सेनाको सबैभन्दा उन्नत रक्षा प्रणाली मध्ये एक मानिन्छ। APKWS प्रणालीको निर्देशन विहीन रकेटलाई सटीक लक्ष्यभेदी हतियारमा रूपान्तरण गर्न सक्षम बनाउँछ। अमेरिकी विदेश मन्त्रालयका अनुसार कुवेतले खरिद गर्ने ब्याटल कमान्ड सिस्टमले रडार मार्फत वायु निगरानी तथा प्रतिरक्षा क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ। यसअघि गत मार्चमा पनि अमेरिकाले UAE, कुवेत र जोर्डनका लागि 16.5 अर्ब डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो। ती सम्झौतामा UAEका लागि ड्रोन क्षेप्यास्त्र रडार प्रणाली र F-16 लडाकु विमान तथा कुवेतका लागि वायु तथा क्षेप्यास्त्र रक्षा रडार प्रणाली समावेश थिए। यता

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनले इरान विरुद्धको युद्धका लागि अमेरिकासँग पर्याप्त हतियार भण्डार रहेको निष्कर्ष निकाले पनि चीन जस्तो शक्तिशाली प्रतिद्वन्दी सामना गर्न थप तयारी आवश्यक पर्ने उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, युद्ध अघिदेखि नै हतियार भण्डार पर्याप्त थिएनन्। हालको स्तरले भविष्यमा कुनै ठूला द्वन्द्व उत्पन्न भए अमेरिकी सैन्य कारवाही सीमित हुन सक्छ। कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनिरहेको छ कर्ण राजगिरीको आवाजमा च्याप्पै समायो।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz। यस्तै हामीलाई टिकटक इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट। यति भन्दै नेक्स्ट विक आउने बाचाको साथमा म निजल पनि बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पेनियन।

0: life-changing quotes.
1: क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।

0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म मेसेज गर्छु
7: आहा हस अनि हुलाकमा पो जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ हैन र
8: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेका छौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
11: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: Classic Hindi pop time.
12: Chalne lagi hai hawaye. Sagar bhi lehraye.
0: Classic Hindi pop time at KIPS FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो।
1: 80 Mbps देखि 300 Mbps सम्म, गाउँदेखि सहर, सुबिसु इन्टरनेटको लहर। आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पिड पाउनुहोस्।
6: सुबिसु फास्ट, भरपर्दो र सधैँ अन। थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4235-888-980-1235-888।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: English retro numbers, English retro numbers at 98.

0: Life-changing quotes. सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाइ हो आर कोलियरको।
1: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू। Every Saturday 9 AM and Thursday 6 PM.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
9: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: You can dance,
12: you can sing, all you gotta do is
13: just tune in.
1: Keeps FM 98.3 megahertz, your companion, the radio of new generation.
14: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
15: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
16: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.

0: इन्टरनेट अब खोजे जस्तो रोजे जस्तो
1: 80 Mbps देखि 300 Mbps सम्म गाउँ देखि शहर सुबिसु इन्टरनेटको लहर आजै सम्पर्क गर्नुहोस् र खोजे जस्तै स्पीड पाउनुहोस्
0: सुबिसु फास्ट भरपर्दो र सधैं अन थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4235-888-980-1235-888
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।